0: सफर कंदो रात मुझी घरवारी जी डिलीवरी यकीन कंदो मा गाडी वाले दे बिम मा उने के जबर डिलीवरी मसलो हलो खैरपुर चई पेट्रोल मांगो थी आ 3000 रुपया किराया वठन मा खैरपुर ताई आखिर तड़पी तड़पी जको उने जो बार होत थी एड़ो असा ना कई हशर
1: आनु जो जीन जंजाल थिया गाडी कडन जेड़ा कोन मा परेशान लगा था
2: अवामी के लोग भी आए भाई मानू परेशान खुद कशन दे मजबूर है
3: महंगाई जो जो भूत है बोतल में निकली आयो गरीब मांग के डाव
2: पचास साल जा भूख तो मरन ता 500 कमायो ता 500 पूरा ही ना है ते हुकूमत सा वोट दे अस गरीब फांसी आयो
4: सी रेवर आयो असन दे वडा असर पोजी आ न सा जो रोजगार बंद पियो आ
5: असर पूरो आ जायो पाव दा ओटो असर आ जुलम ना जदी रोयो ता मा अल्लाह जो बात ते ता दे मा अल्लाह के मु
6: दाल चढ़े थी सब्जी दिसो चढ़े थी के चढ़े तो अटो दिसो 30 20 रुपया हो 40 रुपया थी केर गरीब मानू कालो वठना
7: पेट्रोल जगन में घाटे टोड़ बाद शहरियन जी सब खत्म करे छी मुसाफिर गाड़ियन जे भाड़न में घाटे टोड़ बाद खाद खुराक वारियूं शयूं भी महांगी थी वयूं खाद खुराक वारियूं शयूं जा अघ भी वधी विया शहरी सख्त परेशान सखर में शहरी इतिहाद जो एहतजाज अलामती जनाजो भी कढियो वियो पेट्रोल महंगो थियण सबब अटो 30% खीर 8% मिर्च 16% बसर 125% गोश्त 15% ऐं डबल रोटी 8% महांगो थी वई शुमारियात खाते महांगाई वधण जी तसदीक कंदे चयो आहे त बिजली 25% एलपीजी 55% महांगी थी आहे पटाटा मुर्गी बेज़ा ऐं खंड सस्ती थी आहे
8: नमाज पढ़ने गया पीछे से बच्ची गुम हो गई
9: जी जी जी
8: जब सलाम फेर के देखा तो पीछे थी नहीं तो वहाँ किला तो के पीछे मिली कौन क्या करेगा कोई कुछ भी नहीं करेगा मैं गरीब हूँ ना ऐसे ही मर जाऊंगा कोई साथ भी नहीं देगा ना शरीयत वाला ना बगैर दाढ़ी वाला ना मूछों वाला वगैरह कोई भी साथ नहीं देगा जो दाढ़ी वाले हैं वो भी करें बगैर दाढ़ी वाले भी करें मेरे पहचान करो धक्का दो मेरे को इंसाफ तो मिलेगा नहीं ना धक्का दो तुम्हारी भी जन्नत बनेगी
9: इंसाफ खबर असांखे जेको मुजरिमान खे सज़ा मिले ऐं अॼु असांजो त थियो कई ॿियनि सां बि थी मिले
7: टंडो आदम मां गुज़िरियल ॾींहुं गुम थियल भाड़ी खे जिंसी ॾाढाई बाद कतल करण जो इंकशाफ़ निगरी जो लाश जवाबदार गिरफ़्तार ॾोह जो इतराफ़ पुलिस पहुचे मलवासी पंज वरियनि जी दुआ अंसारी जो पुराणे तबलीगी मर्कज़ वटां लाश मिलियो हो वाकियो शकियो जड़ ते पोस्टमार्टम करायो त भाड़ी सां ज़ाती जी तसदीक थी जवाबदार कासिम कंडाणी खे गिरफ़्तार कयो आहे जंहिं ॾोह जो इतराफ़ कयो आहे वकीलनि जो निगरीअ जे क़तल वारे वाकिए ख़िलाफ़ एहतजाज तालुका अस्पताल खे बि सहूलियतूं ॾियण जो मुतालबो
10: आप सुन रहे थे GAFM नेटवर्क पर KTN News.
11: This program is brought to you by
12: Bank Islamini Laya, Pakistan ka pehla Sharia compliant gold based financing.
13: Har nazar aapki khoobsurti par theher jaye aur ye hai meri khoobsurti ka raaz. Milk Rise Beauty Cream. Sirf 3 din mein jild ko nikhare aur rangat ko roshan kare. दाग धब्बे झुर्रियां और कील मुहासे फौरन कम करे इस्तेमाल का आसान तरीका रात को मिल्क राइस ब्यूटी सोप से चेहरा धोएं, फिर मिल्क राइस ब्यूटी क्रीम चेहरे और गर्दन पर लगाएं, नताइश देखें सिर्फ 3 दिन में एक्नी के लिए मिल्क राइस एक्नी क्रीम इस्तेमाल करें दस्तियाब प्रोडक्ट्स मिल्क राइस ब्यूटी क्रीम मिल्क राइस ब्यूटी सोप मिल्क राइस एक्नी क्रीम हर अच्छे कॉस्मेटिक जर्नल स्टोर से नाम लेकर खरीदें। मजीद मालूमात के लिए मलिक जफर इकबाल एंड एम सिद्दीक शाही बाजार मेहरापुर 03333105109 03003105109
14: इरशाद ऑटोज़ ऐं होंडा शोरूम मेहरापुर ہونڈا موٹر سائیکل جو پر اعتماد با اختیار ادارو ارشاد آٹوز ہونڈا شو روم مہراب پر نئین موٹر سائیکل جی سیل کمپنی جی مقرر کر ریٹ تے دستیاب ہے سروس سینٹر ایٹلس ہونڈا لمیٹڈ جو وارنٹی کلیم سینٹر سروس ایریا جتے ہونڈا موٹر سائیکل جی بہترین سروس کئی ویندی ہے ہونڈا کمپنی جا تمام جینیئن اسپیئر پارٹس خصوصی رعایت تے موجود ارشاد آٹوز تے پینجی ہونڈا موٹر سائیکل جی کرایو ٹریننگ کمپیوٹرائز جیپنیز ٹیسٹنگ مشین ذریعے جہاں میں ملے تھی موٹر سائیکل جی کارکردگی تمام بہتر فیول ایڈجسٹمنٹ آر پی ایم جی ایڈجسٹمنٹ کمپیوٹرائز جاپانی مشین ذریعے کئی ونی تھی ہانڈا جے کوالیفائیڈ ٹیکنیشن جی زیر نگرانی ارشاد آٹوز ہالانی روڈ مہراب پر رابطے دلائے 0320180003
13: روشنی کا قافلہ منزل کی طرف گامزن مظہر اسکول سسٹم مہراپور شاندار تعلیمی عمارت پروفیسر قربان علی میمن ایئر کنڈیشنڈ اکیڈمک بلاک کا انعقاد محنتی مشاق اور تجربہ کار تدریسی عملہ سرسبز باغیچہ بہترین فرنیچر شاندار کمپیوٹر فزکس کیمسٹری بایولوجی کی لیبز آڈیو اور ویژول لیکچر سسٹم کی سہولت کیمسٹری فزکس بایولوجی ریاضی اور انگلش پر خصوصی توجہ انٹری ٹیسٹ کے لیے میڈیکل اور انجینئرنگ میں قابل تحسین نتائج کھیلوں کا میدان اور وہاں منعقد ہونے والے مقابلے تحریر تقریر اور ذہنی آزمائش کے مقابلے اسٹڈی ٹورز اپنی آنکھوں کے نور بچیوں اور پیارے بیٹوں کی معیاری تعلیم و تربیت کے لیے آج ہی مظہر اسکول سسٹم مہراپور کا وزٹ کریں مزید رابطے کے لیے ڈاکٹر الطاف حسین میمن مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم 03000002734 نثار احمد میمن پرنسپل مظہر اسکول سسٹم مہراپور 03013865453
15: مہران آئرن اسٹور ہالانی ہول سیل ڈیپو ا نیم ٹو بی ٹرسٹڈ
16: سریا گارڈر ٹیئر اینگل چینل پٹی لوہی دروازہ سلور جا چونگ سیمنٹ ریتی کریش ائی رنگ وغیرہ بازار کا باریا دستیاب آئیں
15: ہانے یچو مہران آئرن اسٹور نزد بلوچ پیٹرول پمپ نیشنل ہائی وے ہالانی
16: رابطے لائے پروپرائٹر غلام نبی مغل 03003204372 ائی 02424601000

0: 5:45 PM. This time check is brought to you by
1: Bank Islam ne laya Pakistan ka pehla Sharia compliant gold based financing.
2: Jiski taameer par hoti hai wah wah.
3: Mazar hai wo Meer Masoom.
0: It's 5:45 PM. This time check is brought to you by
1: Bank Islam ne laya Pakistan ka pehla Sharia compliant gold based financing.
4: This program is brought to you by
1: Bank Islam ne laya Pakistan ka pehla Sharia compliant gold based financing.
5: अवां जी स्किन डल ऐं बेरोनक लॻे थी हाणे पंहिंजी स्किन खे ॾियो हिकु नओं गिलो पेश आहे वाइट एज ब्यूटी क्रीम अवां जी स्किन खे बणाए फ्रेश सॉफ्ट ऐं ग्लोइंग इन जो स्किन फ्रेंडली फार्मूलो ॾी अवां खे रेडियंट लुक रोज़ानो जे इस्तेमाल सां हर क़िस्म जी स्किन जे लाइ परफेक्ट हाणे थियो ख़ूबसूरत थियण वधीक आसान वाइट एज ब्यूटी क्रीम ख़ूबसूरती जेका चमके हर ॾींहुं बहितरीन रिज़ल्ट हासिल करण लाइ वाइट एज ब्यूटी क्रीम सां गॾु इस्तेमाल करियो वाइट एश ब्यूटी सोप वाइट एश ब्यूटी सोप सां मिले चमकदार निखार ताज़गी सां गॾु वाइट एश ब्यूटी क्रीम ग्लोइंग स्किन जो राज अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान
6: इरशाद ऑटोस ऐं होंडा शोरूम बहरापुर Honda Motorcycle Jupur Aitmat ay ba akhtiyar idaro Irshad Autos ay Honda Showroom Mehrapur 9 motorcycle ji sale company je mukarrar kar rate te dastiyab ahe Service Center Atlas Honda Limited jo warranty claim center service area jite Honda Motorcycle ji behtareen service kai vendi ahe Honda company ja tamam genuine spare parts khususi riayat te maujood Irshad Autos te panji Honda Motorcycle ji karayo training Computerized Japanese Testing Machine ذریعے جہاں میں ملے تھی موٹر سائیکل جی کار کردگی تمام بہتر فیول ایڈجسٹمنٹ آر پی ایم جی ایڈجسٹمنٹ کمپیوٹرائز جاپانی مشین ذریعے کئی ونی تھی ہانڈا جے کوالیفائیڈ ٹیکنیشن جی زیر نگرانی ارشاد آٹوز حالانی روڈ مہراپر رابطے دے لائے 0320180003
7: माशाला फौजी पाइप फैक्ट्री नर्स्ड गर्ल्स डिग्री कॉलेज हालानी रोड मेहरापुर असां वटि जॻहि जूं ॾियारियूं जॻहि जा पावा ऐं पाइप ॾेढ ॿ चार छह नव ऐं ॿारहं इंच में प्लेन ऐं कालम में मौजूदु आहिनि फौजी ॿाहिरनि लाइ ख़ुसूसी रियायत हूंदी राब्ते लाइ फौजी अब्दुल करीम 0301-5431-456 ऐं तौकीर अहमद 0306-1623-793
8: मेहरान आयरन स्टोर हालाणी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड
9: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंग सीमेंट रेती क्रेश ऐं रंग वगैरह बाजार खां बारियर दस्तियाब आहिनि
8: हाणे ई अचो मेहरान आयरन स्टोर नज़्द बलोच पेट्रोल पंप नेशनल हाईवे हालाणी
9: राब्ते लाइ प्रोपराइटर गुलाम नबी मुगल 0300320432 ऐं 0242460100
10: السلام علیکم ادا
11: وعلیکم السلام ادا چھو پریشان آئی
10: ادا نو دکان کھولیا تم پر ہلے ہی نہ تو چھا کجے
11: ادا دکان جی مشوری کرائی تھئی
10: نہ ادا
8: یار اج کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرائن تے دلی نہ تھی چوی
10: مجھے دکان جی بے ڈرندی
11: ہاں ادا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی آئے
10: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا
8: آفیس جی میراپور ایف ایم 94 نزد گرلس ڈگری کالج حالانی روڈ میراپور رابطے لائے منصور احمد میمن 0301-380-8347
12: اپنا شہر اپنا گھر محراب پور اور محراب پور کی آواز جی اے ایف ایم 94